0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-5446-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 021-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने उसको गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557792 9842259750 9842235625 9842525

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: कायले
1: पुन्हा हजर हंदयो इस कालले लोना काफी तो सकी तैक फलले.
2: नमस्ते शिवारो, म गायिका मेमोरिन बुलाउँछु. हजुरहरूलाई मेरो नयाँ गीत कस्तो लागिरहेको छ? मन परे मन नपरे पनि सपोर्टको लागि भए पनि लाइक कमेन्ट एन्ड सेयर गर्न नभुल्नुहोला. थ्याङ्क यू.

0: कति गेम खेलेको एउटा टिकटक बनाऊ न प्लिज प्लिज
1: पख न यो म्याच त सकिन देऊ

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

पवित्र जल सुन्दरहरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा, स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: ओहो, मेरो पनि बिहे भएको भए यस्तै घोरले छोरो हुन्थ्यो होला।
1: यारी सोच्छ है मलमा यसको बिहे खाम भनेको दाइसे फुलेर बुढो भइसक्यो।
0: बिहे त यसपालि गर्ने हो।

0: एनर्जी बेस बिहे त गर्ने भने एउटा केटी
1: गएर भनिहाल्न त यस्तो ढिला गर्नु हुँदैन कि अथवा उडाइदिएन
0: चाहिँ

0: हाम्रा विशेषताहरू एप्लिकेशनको सुविधा एप्लिकेशन मार्फत घरबाटै अर्डर गर्न सकिने डिस्काउन्ट कार्डको सुविधा अर्गानिक ताजा तरकारीहरू प्याकिङमा फ्रेस हाउसको सुविधा कोरियन कस्मेटिक सामान खाद्य सामग्री किचनका सामान लगायत लत्ता कपडाहरू पाइने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पाइनुका साथै निशुल्क होम डेलिभरीको पनि सुविधा
1: तपाईहरूले रोजे जस्तो तपाईहरूले खोजे जस्तो सबैभन्दा सस्तो
2: हजुर सबैभन्दा राम्रो माट हाम्रो माट
0: उपभोग्य सामान खरिद गर्नुहोस् र आफ्नो डिस्काउन्ट कार्डमा ब्यालेन्स बढाउनुहोस्
3: 24 हाम्रो माट पोखरा 17 छोरी बाटो
4: अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
5: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 0215446666 मोबाइल 9840842972 प्रहरी चौकी बिरार चौक 9852033908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901037 सुकुना हस्पिटल बिरार चौक 0215446786 एम्बुलेन्स 9852054886 रेडियो सुसेली द्वारा जनहितमा जारी
6: विजय होटल हुम्ला सिमिकोट
7: आरुषि बुटिक होटल बगलाजोल ठमेल
8: तामा पित्तल तिमीलाई पाए जन शीतल

हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि धुसे नाम मनाउ कम्प्युटर बिक्री गर्नु सिकाउने अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्रिहालेन घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै साङ संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787-98-4-20-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: आउँदै है दाइ लगे है म
1: हस् हुन्छ
0: आहा कस्तो राम्रो
1: राम्रो देखिया छ
2: ओ कान्छी बेको लागि पुरा तयारी हो क्या हो
0: हिजो त खुब नारायणीको तिरमा मस्की मस्की नाच्या थियो त त्यही गए भइहाल्यो नि
2: अनि मेलामा त हुनेवाला सासू ससुराको अगाडि कोही कोहीसँग मस्की मस्की नाच्नु पनि त डर लाग्यो त कोही कोहीलाई त्यस्तै नाच्नु मन भए जहाँ पनि नाच्छु नि
0: ए हो लु हिम्मत भए यही नाचेर देखा त हेरौँ म पनि

0: त्यही भएर बिहानैदेखि उल्टो लाइन बस्नु परेको हामी किन दाइ सर्ट राखेछौँ के अगाडिबाट हेऱ्यो भने त सिधै ढलिन्छ अरे त्यो भएर उल्टो लाइन बस्नु परेको
1: दाइ उल्टो उल्टो
2: Thank you.

0: दाई कहाँ चलाउनु भएको नि?
1: अरे भित्र जाला यार, अनि के को लागि हो? पुरै उल्टो छ त
0: दाई। भित्र त राम्री एउटी परिबसेकी छिन् नि।

दाइलाई भन्दै थिएँ मैले सुल्टुन नहिँड्नु भनेर, ढलिहाल्नु भएछ नि।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुसो ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423562 98425 25205
2: Powered by My Second Teacher भविष्य नेपालको
3: दाजु जसरी भए पनि लपारिदिनु पर्यो बिहे गर्ने हो अब त
4: मर्छु के फलमी
3: तपाईँले त धोका दिनुहुन्न नि दाजु
5: मिलाएर कुरा गर्ने दाजु सकेसम्म अझै कुरा छिन्नुपर्छ
4: फुलमा पानी हाल्ने अङ्कल
6: यो घरमा बिहा गर्ने उमेर पुगेको छोरी छ अरे केटी हेर्न आएछ भनिदिनुहोस् न है
4: ए केटी हेर्न आएको
6: हजुर
4: बिहा गर्ने
6: यस
4: बस न त
6: ओके
3: दाजु
6: देख्यो
3: बसेन
6: भाइ म आएपछि पुगेन
3: हजुरले यति गरिदिनु भयो भने नि दाजु साह्रै गुण लाग्छ
4: बुढोलाई नि
7: हेर्नु

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्ज मा जन मानको बोली रेडियो सुसैनी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235682 9842525205
2: भन् चलचित्र परदेशीको गीत सुन्छस् सुनाउ न त ल त पनि गा है त

0: सिस्टी आज नै क्या हो यार, फोन फोन लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो झन्
1: भने हालेको भइसक्यो झन्।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि।

0: मतलब खतरनाक वजह
1: सुन्न
0: न
1: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउन सक्नुहुन्छ दाई
2: दाई

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

वाह, मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।

0: Taxi.
1: Koi.
2: कता हो मैया चिटिक्क परेर
1: पार्टीमा जान लागेको देखेन
2: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
3: हो पचाउने हो
2: बाजा
1: सधैँलाई घर जाई बस्ने भए आए हुन्छ
0: नत्र आफ्नो आफ्नो बाटो ततायो हुन्छ

0: अब पालो मुना र मदनको।
1: हे
2: अरे
1: आओ
2: मुना म्याडम,
1: म छोड्दिन्छु।
2: अचम्मै भयो त
1: दैदम।

नमस्ते, म गायिका दिपा लामा। हजुरहरूलाई हाम्रो सङ कस्तो लाग्यो? मन पर्यो भने प्लिज लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9821484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: तपाईलाई थाहा छैन साली आदि घरवाली हुन्छ भनेर। अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आश्वस्त छ। सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्यो होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525।

0: के गर्दै केटा हो आज निर्णय लागि एनिभर्सरी छ रे त जाने होइन सोल्टिनी नै आउँदैछ अरे हो
1: म त कता जान्छु
2: म त
1: नआउनु जान्छु
2: म त नयाँ लुगा किन्न जान्छु
1: म त मुख धुन जान्छु यहाँ

अघिको चिन्ठाया परेको जस्तो छ, एउटा मात्र होइन दुई दुई हातमा लड्डु परे जस्तो छ। फुटिनेको बाबुसँग म कहिलेदेखि डिभोर्स गरौँ। एक्सक्युज मी, व्हाट ह्यापन्ड? अनि मेरो डानास चाहिँ लुकी लुकी हेर्ने, अहिले मैले लप पार्नु खोज्दा चाहिँ केही छैन क्या? डराउनु पर्दैन, यति राम्रो छन् हप।

0: अरे सुन न मेरो कुरा त सुन
1: मलाई के कुरा सुन्नु नै छैन तिमी त मेरो छेउमा आउने पनि हैन
0: जस्ट तिमीलाई फकाउनलाई मात्र हो कि यो सब गरेको त्यस्तो नराम्रो नसोच न प्लिज
1: तिमी गइहाल त्यहाँबाट यत्रो विश्वास गरेर म फर्केर आएँ होइन लास्टमा केटाको दास कस्तो हुन्छ भनेर देखाइहाल्छ

0: लुगा लगाऊ, गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगे पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: के को रहेला यो
1: केही होइन अंकल केही होइन भान्जीहरूलाई सोधेको कहिले आउनुभयो भनेर
0: जहिले आए पनि जहिले गए पनि तिमीहरूलाई के मतलब कुरो कहिहाल।

0: केटाहरू के गर्दै हो, किन स्याड आज
1: दारी सके दारू होइन पैसक्यो भन् न,
0: टेन्सन नलिन, आज एउटा मुर्गा दाई भेटेको छ तलवार त्यो दाईको बवाल हान्नु पर्छ।
1: ऊ आए दाई
2: किन बोला,
0: आज हाम्रो यहाँ पार्टी हुँदैछ, आज गुड फ्राइडे हो, मेरो साथीहरू हो क्या।
2: भाउजूले मार्छ जानुपर्छ,
0: बस्नु दाई आउनु बस्नु,
2: होइन कि मलाई बुढीले मार्छ घरमा रहेन।

0: पैसा त एक कुरोकै छ नि त
1: लक्ष्मी बन्द बन्दमै हिमाले गर
0: मलाई घरमा बुढीले मार्छ अब आज मार्छ।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: छुट्टै कोठामा राखियो, पक्राउ परेकी थापाले भनेकी छन्। केही समयपछि तीनैजनालाई स्वास्थ्य जाँच गराउन भन्दै किर्तिपुर अस्पताल लगिएको थियो। सामान्यतया प्रहरीले कसैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राख्नु अघि अस्पताल लगेर स्वास्थ्य जाँच गराउने गर्छ। उनका अनुसार बेलुकी सोधपूछ पश्चात छाडिएको भन्ने बेहोराको कागजमा हस्ताक्षर गरेर दुईजनालाई छाडिएको थियो। मजिदलाई थप उपचारका लागि त्रिवी शिक्षण अस्पताल लगिएको थियो। होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको सम्मानजनक व्यवस्थापनको माग गर्दा शनिबार जेएनजी अगुवा अन्सारी, थापा र खतानीलाई नियन्त्रणमा लिएको विषयमाथि ज्यादतीको विरोध गर्दा मोरकमा 26 जनालाई गिरफ्तारीपछि जबरजस्ती र यस्ता गतिविधिमा संलग्न नहुने कागज गराइएको छ। एकपछि अर्को अभियन्ता प्रदर्शनकारी र आफ्ना आलोचकमाथि भएका पक्राउ र नियन्त्रणका घटनाले सरकारले असहमतिमाथि बन्देज लगाउन खोजेको देखिएको आरोप लागेको छ। प्रश्न गर्दा पक्राउ शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।
2: अन्तत सुकुम्बासीसँग झस्कियो सरकार, नागरिक दैनिकमा खबर छ। अन्तत सरकार सुकुम्बासीसँग झस्किएको छ। यसअघि सुकुम्बासीप्रति कड़ा नीति अख्तियार गर्दै आए पनि अहिले अलि नरम रूपमा प्रस्तुत हुनुले सरकार सुकुम्बासीसँग झस्किएको संकेत गर्छ। आइतबार एकैपटक 6 मन्त्री भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टर पुगेर सुकुम्बासीसँग संवाद गर्नु र होल्डिङ सेन्टरमै रहन दिने र खाना बन्द नगर्ने घोषणा गर्नुले सरकार सुकुम्बासीसँग नरम रूपमा प्रस्तुत हुन खोजेको आभास दिलाउँछ। गृहमन्त्री सुधन गुरूङसँगै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीतावादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामजी यादव आइतबार एकसाथ विद्युत तालिम केन्द्र खरीपाटी स्थित होल्डिङ सेन्टर पुगेका हुन्। यसैगरी पूर्वाधार विकास मन्त्रालय मार्फतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारीहरू पनि खरीपाटी लगायत विभिन्न होल्डिङ सेन्टर पुगेका छन्। पत्रकारलाई बाहिरै रोकेर गृहमन्त्री होल्डिङ सेन्टरमा सुकुम्बासीको अस्थायी व्यवस्थापनका लागि भक्तपुरको खरीपाटीमा दुईवटा भव्य भवन छुट्याइएका छन्। ती दुवै भवनको मुख्य प्रवेशद्वार अगाडि 5-7 मेच बस्न राखिएका छन्। प्रवेशद्वारबाट प्रवेश गर्ने बित्तिकै एउटा फोटोकपी पेपरमा लेखेर टाँसिएको छ विभिन्न कोठा तथा तलाका इन्टरनेट सेवा पासवर्ड। भवन जति भव्य छन् उति नै भित्रका कोठा पनि सफा सुन्दर र व्यवस्थित छन्। मानौ ती होल्डिङ सेन्टरका नभई तारे होटलका कोठा हुन्। पत्नीलाई जागिर, छोरीलाई शिक्षा, सरकार गणेश पक्षबीच सहमति। अर्को खबर छ नागरिक दैनिकमै। गणेश नेपालीको मृत्युका सम्बन्धमा छानबिन गर्न उनको परिवारका सदस्य र सरकारबीच पूर्व न्यायाधीशको संयोजकत्वमा समिति गठन गर्ने लगायत 9 बुँदे सहमति भएको छ। काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले त्रिपुरेश्वर स्थित राहदानी विभाग नजिकै सड़कमा मोटरसाइकलको व्हील लक गरिदिएपछि बिहिबार शरीरमा पेट्रोल खनाएर आत्मदाह गरेका मुगुका 25 वर्षीय गणेशको उपचार